जन नानक बोलै तीजी लावै हर उपजै मन बैराग जियो। जन नानक बोलै तीजी लावै